0: اجلاس سے خطاب کرتے ہوئے سابق وزیر ہریش راؤ نے کانگریس حکومت پر الزام لگایا کہ وہ مقامی سطح پر پانی کی قلت کے باوجود کالیشورم منصوبے کے میدی گدہ بیرج سے پانی منتقل کرنے میں ناکام رہی ہے. انہوں نے کہا کہ کریم نگر نے تلنگانہ تحریک میں تاریخی کردار ادا کیا اور سابق وزیر اعلیٰ چندر شیکھر راؤ نے یہاں سے نمایاں کامیابی حاصل کی. ہریش راؤ نے وزیر اعلیٰ ریونت ریڈی پر الزام لگایا کہ وہ پروجیکٹ سے فائدہ اٹھانے کے بجائے سیاسی کھیل کھیل رہے ہیں. مہاراشٹر اور تلنگانہ کے آبپاشی محکموں نے دھرم آباد تعلق کے قریب دریائے گوداوری پر واقع بابلی پروجیکٹ کے تمام 14 دروازے کھول کر ذخیرہ شدہ پانی چھوڑا ہے. سپریم کورٹ کی ہدایات کے مطابق یہ دروازے 1 جولائی سے 28 اکتوبر تک کھلے رہیں گے تاکہ زیری علاقوں کو پانی کی مسلسل سربراہی کو یقینی بنایا جا سکے. وزیر اعظم نریندر مودی نے کہا ہے کہ ڈیجیٹل انڈیا نے گزشتہ 11 برسوں کے دوران حکمرانی کے نظام کو جدید بنایا, شہریوں کو با اختیار بنایا اور اقتصادی ترقی کو تیز رفتار بنایا ہے. انہوں نے کہا کہ ڈیجیٹل ذرائع نے خاص طور پر غریب عوام کی زندگی میں آسانی پیدا کی ہے, جس میں براہ راست فائدہ منتقلی اور ڈیجیٹل ادائیگیوں کا اہم کردار رہا ہے. وزیر اعظم کے مطابق اس مہم نے دیہی علاقوں, چھوٹے شہروں میں بھی اختراعیت اور جدت کو فروغ دیا ہے. TGSRTC نے بنگلور حیدرآباد کے درمیان چلنے والی AC سلیپر اور نان AC بسوں کے لیے سوار ہونے اترنے کے مقامات میں توسیع کی ہے. مسافروں کی سہولت کے پیش نظر اہم مراکز پر بس روٹس کو 80 رنوں منظم کیا گیا ہے. بنگلورو میں پنیا, چنداپور اور مراٹھا حلی کے راستوں پر نئے بس اسٹاپ شامل کیے گئے, جن میں الیکٹرانک سٹی اور میجسٹک جیسے علاقے بھی شامل ہیں. حیدرآباد میں پٹنچیرو, JBS اور حیات نگر سے شمس آباد تک براہ MGBS مسلسل اسٹاپس کی سہولت فراہم کی گئی ہے. اور آخر میں اس بلٹن کی اہم سرخیاں دوبارہ سن لیں. مرکزی حکومت نے دلی اور اتر پردیش میں 2 بڑے ہائی وے پروجیکٹس کو منظوری دی ہے. سی ایم ریونت ریڈی نے بجٹ نشانوں کو پورا کرنے کے لیے آمدنی میں اضافے کے لیے سختی سے مہم چلانے پر زور دیا ہے. KTR نے سی ایم کو کھلے مباحث کا چیلنج کرتے ہوئے تلنگانہ کی مالی صورتحال کو غلط ثابت کیے جانے پر سیاسی میدان سے سبکدوش ہونے کا ارادہ ظاہر کیا ہے. مرکزی وزیر بنڈی سنجے اور رام چندر راؤ نے نتن نبین کے تعلق سے ریمارکس پر ریونت ریڈی کو تنقید کا نشانہ بنایا اور الزام عائد کیا کہ موسیٰ ندی فنڈ کی منتقلی کے الزامات پر سی ایم نے یہ بات کہی ہے. اور سابق وزیر ہریش راؤ نے کریم نگر میں پانی کی غلط انداز میں میدی گدہ کی منتقلی میں ناکامی پر کانگریس حکومت کو تنقید کا نشانہ بنایا ہے. آکاشوانی حیدرآباد سے اردو میں علاقی خبریں ختم ہوئی.
1: نمسکار, آکاشوانی سماچار کے ساتھ میں پریانکا اروڑا. केंद्र सरकार ने आज कई सड़क परियोजनाओं को मंजूरी दी है. नई दिल्ली में मंत्रिमंडल की बैठक के बाद सूचना और प्रसारण मंत्री अश्विनी वैष्णव ने बताया कि इसमें दिल्ली में द्वारका एक्सप्रेसवे को वसंत कुंज से जोड़ने वाले राष्ट्रीय राजमार्ग 148 AE के लिए 6 लेन की सड़क सुरंग के निर्माण शामिल है.
2: पहला प्रोजेक्ट 6 लेन द्वारका टनल दिल्ली के लिए एक बहुत बड़ा वरदान साबित होगी. 8 किलोमीटर्स की ये टनल एक तरीके से कम्प्लीट ये एक नया कॉरिडोर बन जाएगा. ये रिज है, इस रिज को बिना डिस्टर्ब किए सारा काम करना है. इस रिज को, रिज हमारे दिल्ली की एक तरीके से लंग्स ऑफ दिल्ली है, इसलिए उसको बिल्कुल भी डिस्टर्ब किए बिना इसके नीचे से ही टनल लेके जाने का है. ये प्रपोजल है जो आज कैबिनेट में माननीय प्रधानमंत्री श्री नरेंद्र मोदी जी ने अप्रूव किया है.
1: श्री वैष्णव ने बताया कि भारतीय राष्ट्रीय राजमार्ग प्राधिकरण ने एम्स और महिपालपुर के बीच एलिवेटेड कॉरिडोर का भी प्रस्ताव किया है. परियोजना से लगभग 7,54,000 मानव दिवस का प्रत्यक्ष रोजगार और 9,80,000 मानव दिवस का अप्रत्यक्ष रोजगार सृजित होगा. श्री वैष्णव ने बताया कि सरकार ने उत्तर प्रदेश में राष्ट्रीय राजमार्ग संख्या 34 के करीब एक्सेस कंट्रोल्ड कानपुर कबरई खंड के निर्माण को भी मंजूरी दे दी है. इसकी अनुमानित कुल लागत 7,145 करोड़ रुपए है.
2: दूसरा प्रोजेक्ट है बुंदेलखंड क्षेत्र को जोड़ने वाला है उत्तर प्रदेश में. कानपुर से भोपाल का सेक्शन है बीच में, आज जो अप्रूव हुआ है 242 किलोमीटर्स का, ये कानपुर से कबराई, कानपुर से भोपाल की तरफ जो नेचुरल ट्रैफिक का फ्लो है उस सबको ये कैटर करेगा. 242 किलोमीटर्स का है ये, एक्सेस कंट्रोल रहेगा कम्प्लीट, एक्सप्रेस वे की तरह का है. 2.5 ईयर्स में कंस्ट्रक्शन करेंगे इसको. कानपुर, हमीरपुर, महोबा 3 जिले इमीडिएटली इससे कवर होंगे.